0: رب هذه الدعوة التامة والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وبعثه مقاما محمودا الذي وعدته، إنك لا تخلف الميعاد.
1: मिर्ची घड़ी में बजने वाले हैं तीन।
2: टाइम चेक इन एसोसिएशन विद नसीम मेडिकल सेंटर, कतर्स लार्जेस्ट प्राइवेट मेडिकल

छ 76.76 पाकिस्तानी रुपीज वही तपाईको नेपाली रुपीजको रेट छ दाजु एक तको रियालको बदले 41.84 को भल छ रेट रे बहिनी हाजी 41.84 को नेपाली रुपीजको रेट छ दाई अगर इसके बाद हम बन्धु बंगलादेशी टकाको बात करके दादा एक्टर कति रियालको बदले 33.70 तो 33.70 बंगलादेशी टकाका रेट मस्त बोलो गर्व के साथ ये था आईपी करेंसी रेट मिर्ची